0: हमारे वेबसाइट akashvani.gov.in पर। नया भारत, नया आकाशवाणी।
1: प्रादेशिक समाचार आप आकाशवाणी पटना से सुन रहे हैं। दिल्ली की एक अदालत ने IRCTC होटल घोटाले से जुड़े कथित धनशोधन मामले में राष्ट्रीय जनता दल प्रमुख लालू प्रसाद यादव, उनके परिवार के सदस्यों और अन्य लोगों के खिलाफ आरोप तय करने का फैसला 9 जून तक के लिए टाल दिया है। इस मामले की जांच प्रवर्तन निदेशालय ED कर रहा है और यह केंद्रीय अन्वेषण ब्यूरो CBI द्वारा दर्ज एक मूल अपराध पर आधारित है। ईडी का आरोप है कि लालू प्रसाद यादव के रेल मंत्री रहते हुए वर्ष 2004 से 2009 के बीच IRCTC होटलों के संचालन के ठेके देने में अनियमितताएं हुई। इस मामले में नामजद लोगों में लालू प्रसाद यादव, उनकी पत्नी राबड़ी देवी, बेटे तेजस्वी यादव और तेज प्रताप यादव, बेटियां मीसा भारती और हेमा यादव आदि शामिल हैं। राज्य के उत्तरी और दक्षिणी हिस्सों में मौसम के अलग अलग मिजाज देखने को मिल रहे हैं। एक ओर दक्षिण बिहार भीषण गर्मी और लू की चपेट में है, वहीं उत्तर बिहार में अच्छी बारिश से लोगों को गर्मी से राहत मिली है। मौसम विभाग से प्राप्त जानकारी के अनुसार दक्षिण बिहार में अधिकांश स्थानों का अधिकतम तापमान 40 डिग्री सेल्सियस को पार कर गया है। पिछले 24 घंटों के दौरान 44.6 डिग्री सेल्सियस अधिकतम तापमान के साथ रोहतास का डेहरी राज्य का सबसे गर्म स्थान रहा। राजधानी पटना का अधिकतम तापमान 40.1 डिग्री सेल्सियस रिकॉर्ड किया गया। इधर मौसम विभाग ने आज पटना, औरंगाबाद, कैमूर, रोहतास, अरवल, भोजपुर और बक्सर में लू का अलर्ट जारी किया है। वहीं विभाग ने आज पूर्वी चंपारण, पश्चिमी चंपारण, सुपौल, किशनगंज, पूर्णिया समेत राज्य के उत्तर पश्चिम और उत्तर पूर्व जिलों में कुछ स्थानों पर आंधी बारिश की संभावना जताई है। इधर मौसम विभाग ने अगले 2 से 3 घंटों के दौरान बांका और जमुई जिलों के विभिन्न स्थानों पर मेघ गर्जन, वज्रपात और मध्यम बारिश का अलर्ट जारी किया है। इस दौरान 40 से 50 किलोमीटर प्रति घंटे की रफ्तार से हवा चलने की भी संभावना है। रोहतास जिले की ऐतिहासिक नगरी सासाराम में आज से 2 दिवसीय शेर शाह सूरी महोत्सव की भव्य शुरुआत हुई। इस महोत्सव का उद्घाटन जिलाधिकारी उदिता सिंह ने किया। पर्यटन विभाग और जिला प्रशासन के संयुक्त तत्वावधान में शहर के न्यू स्टेडियम फैजलगंज में आयोजित इस महोत्सव में संस्कृति, विरासत और लोक परंपराओं की अद्भुत झलक देखने को मिली। इसके साथ ही आकाशवाणी पटना से प्रसारित प्रादेशिक समाचार का यह अंक समाप्त हुआ। अब आप सुनेंगे उर्दू बुलेटिन।
2: سامعین آداب، یہ آکاشوانی پٹنہ ہے۔ اب آپ محمد تنویر علی سے علاقائی خبریں سنیے۔ محکمہ تعلیم نے سرکاری اسکولوں کی نگرانی اور مسائل کے سدباب کے لیے پٹنہ میں سینٹرلائزڈ کمانڈ اینڈ کنٹرول سینٹر کا قیام کیا ہے۔ اس کے تحت سرکاری اسکولوں کے طلبہ اور گارجین اسکولوں سے متعلق اپنی شکایتیں ٹول فری نمبر 1-4-4-1-7 اور 1-800-3-4-5-4-4-1-7 پر کر سکتے ہیں۔ ریاستی حکومت سائنس و ٹیکنالوجی پروگراموں کو مؤثر بنانے کے لیے ینگ پروفیشنل سلیکشن سے متعلق پالیسی 2026 کے تحت 3 زمروں میں ینگ پروفیشنل کی تقرری کرے گی۔ سائنس ٹیکنالوجی اور تکنیکی تعلیم کی وزیر شیلا کماری نے بتایا کہ ینگ پروفیشنل کا ابتدائی سلیکشن 2 برسوں کے لیے ہوگا۔ شدت کی گرمی اور لو کے پیش نظر پٹنہ ضلع انتظامیہ نے سبھی سرکاری اور پرائیویٹ اسکولوں میں درجہ 5 تک کے کلاسز کے انعقاد پر روک لگا دی ہے۔ وہیں 6 سے 8 تک کے کلاسز صبح 10:30 تک ہی چلیں گے۔ یہ حکم سبھی اسکولوں، پری اسکول اور آنگن باڑی کیندروں پر 26 مئی تک نافذ رہے گا۔ ادھر بیگوسرائے ضلع انتظامیہ نے بھی 8 کلاس تک کے سبھی اسکولوں اور آنگن باڑی کیندروں میں صبح 11 کے بعد درس و تدریس پر پابندی عائد کر دی ہے۔ یہ حکم 25 مئی تک نافذ رہے گا۔ وہیں شیخپورہ ضلع انتظامیہ نے 23 مئی سے سبھی اسکولوں اور آنگن باڑی کیندروں کو 10:30 تک ہی چلانے کا حکم جاری کیا ہے۔ ریلوے کے بنیادی ڈھانچے اور ٹرین چلانے کو نشانہ بنا کر حال ہی میں ہوئے حادثات کے درمیان وزارت ریل نے مسافروں سے سفر کے دوران محتاط رہنے اور ریلوے احاطہ میں کسی بھی مشکوک سرگرمی یا شخص کی اطلاع ہیلپ لائن نمبر 139 پر فوری طور پر دینے کی درخواست کی ہے۔ کل نئی دہلی کے ریل بھون میں وزیر ریل اشونی ویشنو کی صدارت میں ہوئی اعلی سطحی حفاظتی جائزہ میٹنگ میں یہ فیصلہ لیا گیا۔ دہلی کی ایک عدالت نے IRCTC ہوٹل گھپلا سے متعلق مبینہ املاک جمع کرنے کے معاملے میں راشٹریہ جنتا دل کے سربراہ لالو پرساد یادو، ان کے خاندان کے ارکان اور دیگر لوگوں کے خلاف الزامات طے کرنے کا